0: Yan.
1: हायर कर नया नो फ्रॉस्ट आईओटी रेफ्रिजरेटर जिसका मल्टी एयर फ्लो सिस्टम दे बैलेंस्ड कूलिंग हर कंपार्टमेंट में और रखे आपके रेफ्रिजरेटर को क्लीन ट्विन इन्वर्टर टेक्नोलॉजी जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग नो फ्रॉस्ट नो वरीज
2: ما سلككم في سقر قالوا لم نكن من المصلين تمہیں دوزخ میں کس چیز نے ڈالا ہم نماز نہیں پڑھتے تھے
3: ہر شعبے سنگل ریمیڈی کا سفر شروع ہوتا ہے مخصوص ہربل باغات سے جہاں بڑی احتیاط سے کاشت کی جاتی ہے جرمن سائنس سے نکھرا یہ معیار آپ تک پاکستان میں پہنچاتے ہیں ڈاکٹر حمید جرنل ہومیو شعبے سنگل ریمیڈیز جس پر پاکستان کرتا ہے 75 سالوں سے اعتماد
4: اس نے کہا تھا پیسے بچا

0: Pakistan.
1: Assalamu alaikum, listeners. On the World Hypertension Day 2026, ETCO is proudly presenting a public awareness program on high blood pressure in collaboration with the पाकिस्तान कार्डिक सोसाइटी द हाइपरटेंशन लेंस. अस्सलाम वालेकुम निस्लर जी. हाई ब्लड प्रेशर एक खामोश कातिल है और हमारे मुल्क में बहुत आम है. ETCO लेबोरेटरीज अपने प्रोग्राम द हाइपरटेंशन लेंस के जरिए हाई ब्लड प्रेशर की आगाही में फाल और मुस्तनद है. इसी सिलसिले में आज हमारे पास पाकिस्तान के इंतहाई मारूफ कार्डियोलॉजिस्ट डॉक्टर वकास अशरफ डार मौजूद हैं. इस प्रोग्राम में मेहमान के तौर पर मौजूद हैं. सबसे पहले डॉक्टर साहब से उनका जो है वो तारुफ आप सबसे करवाते चले जाएं जी. डॉक्टर वकास अशरफ डार MBBS MD USA FCPS कार्डियोलॉजी MACC डिप्लोमा डायबिटीज UK फेलो क्लिनिकल इलेक्ट्रोफिजियोलॉजिस्ट हैं जी. एंड कार्डिक पेसिंग कंसल्टेंट हैं. कार्डियोलॉजिस्ट हैं, इलेक्ट्रोफिजियोलॉजिस्ट हैं, डायबिटोलॉजिस्ट हैं. पंजाब कार्डिक एंड मेडिकल सेंटर रावी रोड लाहौर. हम डॉक्टर साहब को ETCO लेबोरेटरीज के प्रोग्राम द हाइपरटेंशन लेंस में खुश आमदेद कहते हैं जी. 2026 वर्ल्ड हाइपरटेंशन डे में आज हमारे साथ मौजूद हैं डॉक्टर वकास अशरफ डार जी. हाइपरटेंशन टॉक होने जा रही है. कंट्रोलिंग हाइपरटेंशन टुगेदर स्टे ट्यून FM 100 पाकिस्तान लाहौर स्टेशन से आप सबके साथ आज मौजूद हैं जी. मैं हूं, मुझे कहते हैं RJ इरम शहजादी, और आज प्रोग्राम लेके आए हैं आपके लिए बहुत जबरदस्त. हाइपरटेंशन की बात होगी जी, क्योंकि हमारी सोसाइटी में टेंशन जो है वो बहुत ज्यादा बढ़ रही है. इसके लिए ETCO लेबोरेटरीज ने बहुत जबरदस्त प्रोग्राम डिजाइन किया जी, द हाइपरटेंशन लेंस. सबसे पहले तो हम सर को कहते हैं जी अस्सलाम वालेकुम सर, कैसे हैं आप?
2: वालेकुम सलाम एंड थैंक यू फॉर हैविंग मी.
1: ओके सर, डॉक्टर वकास अशरफ डार हमारे साथ मौजूद हैं. सबसे पहले हम इनसे क्वेश्चन करते हैं जो बुलंद फिशारे खून है, व्हाट इज हाई ब्लड प्रेशर. सबसे पहले हमारे लिसनर्स को ये बताइए कि ये है क्या.
2: अच्छा, ब्लड प्रेशर बेसिकली बनता किस वजह से है कि हमारे जो खून की शरियाने हैं जो हमारी पूरी बॉडी में हैं और उनके पीछे दिल है. तो दिल जब पंप करता है तो पूरी बॉडी में ब्लड को सर्कुलेट करता है.
1: एग्जैक्टली.
2: वो फोर्स जो ब्लड आपकी ब्लड वेसल्स के ऊपर आपकी खून की शरियानों पर एग्जर्ट करता है उसको ब्लड प्रेशर कहते हैं.
1: अच्छा.
2: और इसके पीछे क्योंकि पंप जो काम कर रहा है वो दिल है, तो अगर आपका ब्लड प्रेशर तेज रहने लग जाए यानी कि ज्यादा प्रेशर लगाना पड़े दिल को तो उस कंडीशन को हम हाई ब्लड प्रेशर कहते हैं.
1: जबरदस्त. ओके जी, डॉक्टर वकास अशरफ डार हैं. एक दफा फिर से आपके साथ इंट्रोडक्शन करवाते चले जाएं. हाइपरटेंशन टॉक के ऊपर बात हो रही है जी. आज 2026 वर्ल्ड हाइपरटेंशन डे सेलिब्रेट किया जा रहा है. ETCO के ताबून से आप लोग ये प्रोग्राम सुन रहे हैं और हाई ब्लड प्रेशर के ऊपर बात हो रही है क्योंकि ये खामोश कातिल है. तो सर, इसके जो सिम्टम्स हैं वो क्या है हाई ब्लड प्रेशर?
2: ये बहुत अच्छा क्वेश्चन है. एक चीज जो मैं क्लियर करना चाहता हूं इस प्लेटफॉर्म के तवासत से कि ब्लड प्रेशर की बजारते खुद कोई भी अलामत नहीं होती.
1: अच्छा.
2: आप बहुत कॉमनली सुनते हैं कि मेरे सर में दर्द है तो मेरा ब्लड प्रेशर चेक कर लें. अक्सर मरीज हेडेक को जोड़ते हैं ब्लड प्रेशर के साथ.
1: एग्जैक्टली.
2: दर हकीकत ब्लड प्रेशर की वजह से सर दर्द नहीं होता, लेकिन ब्लड प्रेशर सर दर्द होने की वजह से ब्लड प्रेशर हो सकता है.
1: अच्छा.
2: जब भी आपकी बॉडी में कोई पेन है, आपको कोई स्ट्रेस है, आप घबराए हुए हैं, या कोई भी ऐसी सिचुएशन चल रही है जिसमें आपकी बॉडी किसी वजह से टेंस सिचुएशन में है.
1: अच्छा.
2: तो आपका ब्लड प्रेशर उस रिस्पॉन्स में थोड़ा सा ऊपर ले जाएगी. वो
1: अच्छा.
2: वो इसलिए है ताकि आपकी बॉडी उस सिचुएशन के साथ कोप कर सके, कंपनसेट कर सके उसको. तो ये उसका एक डिफेंसिव मैकेनिज्म है. इसलिए कभी भी दर्द की सूरत में, अगर आपके सर में दर्द है, बॉडी में किसी भी जगह पर दर्द है, तो उस टाइम पे ब्लड प्रेशर चेक करना कोई खास फायदेमंद चीज नहीं है. और उस ब्लड प्रेशर को आप पेशेंट को लेबल नहीं कर सकते कि ये पेशेंट रेगुलरली एक हाई ब्लड प्रेशर का पेशेंट है.
1: अच्छा. तो सर, मतलब ये तो बड़ी एक वो जैसे कहते हैं ना कि
2: हाँ, ये बहुत गलत आम चीज है. बहुत लोग ये सोचते हैं कि हमें सर में दर्द है तो ब्लड प्रेशर तेज हो गया, या मेरी टांगों में दर्द है, बॉडी में दर्द है, बाजुओं में दर्द है. लेकिन ब्लड प्रेशर में हम आमतौर पर ये देखते हैं कि 95% से ज्यादा लोगों में ब्लड प्रेशर की कोई अलामत नहीं होती. कभी कभी आपको बहुत ज्यादा पुराना होता जा रहा है ब्लड प्रेशर, तो उसकी वजह से जो पेचीदगियां दिल में आ रही हैं उससे आपको सांस चढ़ सकता है, आपको अपने सीने में कभी एक बार बोझ या दर्द फील हो सकती है, बट वो उसकी कॉम्प्लिकेशंस के बाद पॉसिबल है. जस्ट हैविंग ब्लड प्रेशर, एक यंग बंदे को अगर ब्लड प्रेशर है तो वो उसको अलामत नहीं देगा, इसीलिए इसको साइलेंट किलर कहते हैं.
1: اوکے کیونکہ ہم لوگ آگے اسی سوال کے جانے پڑ رہے ہیں. وٹ کاز ہائی بلڈ پریشر تو ہم نے اس طرح سے ڈسکس کر لیا, لیکن ہائپر ٹینشن کو ایک سائلنٹ کلر کہا جاتا ہے. تو سر مطلب یہ تو اگوتھی سلجھنے میں,
2: ہاں دیکھیں سائلنٹ کلر کہنے کا اس کو جو مین وجہ ہے وہ یہ ہے کہ بلڈ پریشر فار ایگزامپل ایک بندے کو 25-30 سال کی عمر میں ہائپر ٹینشن کی بیماری ہو گئی, بیک گراؤنڈ میں وہ بیماری چل رہی ہے لیکن مریض کو علامت کوئی نہیں ہے اور مریض کو پتا بھی نہیں ہے کہ مجھے بلڈ پریشر ہے. بلڈ پریشر ایک سلو کرونک ڈیزیز ہے جو آہستہ آہستہ آہستہ آہستہ بیک گراؤنڈ میں آپ کے ڈفرنٹ اعضاء کے اندر خانہ خراب کر رہی ہے آپ کی باڈی کا, آپ کی خون کی شریانوں کا, گردوں کا, نظر کا, دل کا, لیکن وہ تب تک علامت نہیں دے گی جب تک اس نے اپنا پورا کام کر نہیں دیا. اس لیے لوگوں کو ہم بولتے ہیں بار بار کہ آپ ارلی اپنی جو سینا ایگزامینیشن شروع کریں, ڈاکٹرز کے پاس جائیں, اپنا ایئرلی کم از کم معائنہ ضرور کروائیں, چاہے وہ ہمیشہ نارمل آئے لیکن اس سے بلڈ پریشر جیسی چھپی ہوئی بیماریاں سامنے آ سکتی ہیں اور آپ ان کا بہتر طریقے سے علاج کر سکتے ہیں.
1: اچھا یعنی کہ ڈاکٹر وقاص اشرف ٹار کے مطابق اس کی کوئی علامت واضح نہیں ہوتی؟
2: میرے مطابق نہیں ہے, یہ امریکن ہارٹ ایسوسی ایشن اور امریکن کالج آف کارڈیالوجی کی جو ہر سال شائع ہوتی ہے گائیڈ لائنس جن کو فالو کر کے ہم لوگ میڈیسنز پرسکرائب کرتے ہیں یا ٹیسٹ کرواتے ہیں مریضوں کے, اس کے مطابق بلڈ پریشر کی 90% سے زیادہ لوگوں میں کوئی علامت نہیں ہے.
1: مطلب یہ ہے کہ آپ نے اپنا ریگولر چیک اپ رکھنا ہے,
2: اسی سے آپ کو پتا چل سکتا ہے.
1: مطلب ہو سکتا ہے باڈی میں کہیں پر بھی آپ کے کوئی اس کی وجہ سے کوئی پرابلم یعنی آپ کی نظر کا پرابلم ہو سکتا ہے, آپ کو جیسا کہ آپ نے,
2: ہم آگے چل کے اس پہ بات کریں گے کہ اس کی وجہ سے کیا پیچیدگیاں آ سکتی ہیں, تو اس میں آپ کو سب یہ ڈسکس کریں گے انشاءاللہ.
1: اوکے سننے والوں کو بتاتے چلے تو این جی ہائپر ٹینشن ٹاک آج ورلڈ ہائپر ٹینشن ڈے منایا جا رہا ہے اور ڈاکٹر وقاص اشرف ٹار ہمارے ساتھ موجود ہیں, کنٹرولنگ ہائپر ٹینشن ٹوگیدر اور ایٹکو کے تعاون سے آپ لوگ یہ پروگرام سن رہے ہیں. اچھا سر ہمیں یہ بتائیں کہ ہائی بلڈ پریشر میں نمک کا استعمال جو ہے وہ کیوں نقصان دہ ہوتا ہے؟
2: میں اس کی مثال آپ کو اس طرح دوں گا کہ جس طرح گھر میں ہم لوگ برتن وغیرہ جب دھوتے ہیں تو آپ اکثر یوز کرتے ہیں اسپنج. اسپنج آپ دیکھتے ہیں کہ اگر خالی گلاس میں تھوڑا سا پانی ڈال کے اسپنج اس میں رکھ دیں تو تھوڑی دیر بعد پانی غائب ہو جائے گا, وہ اسپنج سارا پانی کھینچ لیتا ہے. نمک از جسٹ لائک اے اسپنج, کہ نمک آپ کی باڈی میں جس طرح انکریز کرے گا وہ سارے پانی کو ابزارب کر لے گا, اس کو سیچوریٹ کرے گا. تو اس سے کیا ہوتا ہے کہ آپ کی باڈی میں پانی رکنا شروع کر دیتا ہے. اگر آپ زیادہ نمک استعمال کر رہے ہیں تو پانی زیادہ آپ کی باڈی کا اوور آل جو والیوم ہے وہ بڑھ جائے گا, جس کے ساتھ آہستہ آہستہ آہستہ آہستہ کیا ہے کہ آپ کی باڈی کا والیوم بڑھنے سے آپ کا بلڈ پریشر اوپر جائے. جتنا زیادہ والیوم ہے باڈی میں اتنا دل کو زیادہ کام کرنا پڑ رہا ہے اس کو مینٹین کرنے کے لیے, تو اس سے آپ کا الٹیمیٹلی ہائی بلڈ پریشر رہنے لگتا ہے.
1: بہت خوبصورت سر, بہت خوبصورت, بڑی زبردست ایگزامپل دیا ایک لے پرسن جو کہ اس ٹائم ہمیں ایف ایم 100 پر سن رہے ہیں. آپ لوگ یہ پروگرام لاہور ریڈیو اسٹیشن ایف ایم 100 سے سن رہے ہیں اور ڈاکٹر وقاص اشرف ٹار ہمارے ساتھ موجود ہیں. ہائپر ٹینشن پر بات ہو رہی ہے. جی ہائپر ٹینشن مینس کہ آپ کو جو ہے وہ آپ کا بلند فشار خون جو ہے یعنی آپ کی خون کی جو رفتار ہے وہ بہت زیادہ ہائی ہو جاتی ہے, جس میں دل کو بہت زیادہ پمپ کرنا پڑتا ہے اور آپ کی ڈفرنٹ باڈی کے جو اعضاء ہیں ان کو پھر اس صورتحال میں بہت زیادہ ورک کرنا پڑتا ہے.
2: Exactly.
1: اور پھر وہ ساری آہستہ آہستہ جو ہے وہ ایک نارمل چیز چل رہی ہے تو جب اس کو ذرا ایفرٹ لگانی پڑے گی تو پھر آٹومیٹکلی ان چیزوں کے اوپر افیکٹس آئیں گے. اچھا سر بچوں میں آج کل ہم دیکھ رہے ہیں چھوٹے بچے جس لائک میری سسٹر کا بیٹا بھی ہو گیا, میں ایگزامپل دیتی ہوں, وہ نمک ایسے ایز اے مطلب نا اس میں انٹرٹینمنٹ میں کھا رہے ہوتے
2: ہیں, چینی بھی اکثر اس طرح لوگ بچوں کو کھلاتے ہیں,
1: نمک بہت زیادہ یعنی کہ وہ کھا رہے ہوتے ہیں, ان کو منع بھی کر رہے ہیں تو بٹ وہ کہتے ہیں نہیں نہیں ہم نے کھایا نہیں. تو یہ ینگ جنریشن میں آپ نے جیسا کہ کہا کہ ان کو بھی آج کل پرابلم ہو رہی ہے ہائی بلڈ پریشر کی, تو کیا اس میں یہ ساری چیزیں شامل ہیں؟
2: سی بلڈ پریشر کے ہونے کی تو کافی وجوہات ہیں, لیکن جہاں تک ینگ بچوں کی بات ہے تو اس میں آپ دیکھیں کہ اس میں مختلف ایسپیکٹس ہیں جس کی وجہ سے ینگ لوگوں میں بلڈ پریشر آ رہا ہے. اس میں ایک ایسپیکٹ تو ایسا ہے جس کو ہم چینج نہیں کر سکتے, وہ آپ کی وراثت ہے کہ آپ کو جینیٹیکلی اگر پیرنٹس میں بلڈ پریشر ہے تو آپ کو وہ ٹرانسفر ہو سکتا ہے اور ارلی ایج میں بھی آ سکتا ہے. لیکن اس کے علاوہ جو وجوہات ہیں ان سب وجوہات کو ہم خود سے کنٹرول کر سکتے ہیں. اس میں بڑھتا ہوا ویٹ, سیکنڈلی سیڈنٹری لائف سٹائل مطلب سستی والا لائف سٹائل کہ آپ سارا دن ایک جگہ پہ بیٹھے رہیں لیٹے رہیں, بہت زیادہ آپ کی ہل جل نہیں ہے, کوئی ایکٹیو لائف سٹائل نہیں ہے, آپ کوئی ایکسرسائز نہیں کر رہے ہیں, تو اس کے ساتھ پھر آپ کا وزن بڑھتا ہے اور الٹیمیٹلی وہ بلڈ پریشر کاز کر دیتا ہے. اس لیے آپ ینگ لوگوں میں مور دین 70-80% پیشنٹس آپ اگر ایسے دیکھیں جن کو 15-25 ایئرس کی ایج میں اگر بلڈ پریشر ہو گیا ہے تو آپ نوٹ کریں گے کہ ان میں سے زیادہ تر پیشنٹس اوور ویٹ ہوں گے. تو اس میں بہت سی ڈفرنٹ فیکٹرز جو ہیں وہ انوالوڈ ہیں. تو یہ اور دوسرا جو آپ نے پوچھا کہ نمک کا استعمال بچے آج کل زیادہ کر رہے ہیں اور یہ سب کچھ دیکھیں, ہاں بلڈ جو بھی آپ اپنے بچوں کو عادت ڈالیں گے آج वो कल उनकी वो आदत पक्की है। तो इसलिए मैं ये समझता हूँ कि हमें लाड प्यार में बच्चों को मीठा बहुत ज्यादा या बहुत ज्यादा नमक या बहुत ज्यादा चिकनाई इसलिए खिलानी कि ये बच्चा है इसकी सेहत बनेगी, जबकि ये बिल्कुल एक गलत कॉन्सेप्ट है।
1: मतलब हम कहते हैं कि उनकी जो है ना वो एक्टिविटी बहुत
2: ज्यादा है, यस।
1: तो इस सूरत हाल में
2: उसमें आप उनको हेल्दी फूड्स दें। देखें जिस तरह अगर आपने कोई मीठा खिलाना है तो आप बेटर अल्टरनेट्स की तरफ जाएं, जिस तरह फ्रूट्स हैं वो भी मीठे हैं, तो आप बच्चों को बचपन से आदत डालें कि वो फलों का इस्तेमाल ज्यादा करें और उसको मीठे के लिए इस्तेमाल करें। जूसेस इस्तेमाल करने हैं तो फ्रेश फलों के जूसेस इस्तेमाल करें, ताकि उनके अंदर जो शुगर जाएगी वो अच्छी वाली शुगर है, वो उनको बीमारियां नहीं लगाएगी।
1: रिफाइंड यानी
2: यस,
1: मतलब
2: वो कोई प्रोसेस्ड शुगर नहीं है, प्रोसेस्ड शुगर नहीं है।
1: बहुत खूब जी, बहुत जबरदस्त। एडको के ताबुन से आप लोग प्रोग्राम सुन रहे हैं जी, हाइपर कंट्रोलिंग हाइपर टेंशन टुगेदर, और हाइपर टेंशन टॉक हो रही है। 2026 वर्ल्ड हाइपर टेंशन डे मनाया जा रहा है, जिसमें आज हमारे साथ मौजूद हैं डॉक्टर वकास अशरफ डार, MBBS MD USA FCPS कार्डियोलॉजी, और जी इसके साथ साथ आप हैं कंसल्टेंट हैं, कार्डियोलॉजिस्ट हैं, इलेक्ट्रोफिजियोलॉजिस्ट हैं, डायबिटोलॉजिस्ट हैं, पंजाब कार्डिक एंड मेडिकल सेंटर रावी रोड लाहौर। सर हमें ये बताएं कि हाइपरटेंशन के जो खतरात हैं, रिस्क क्या हो सकते हैं?
2: हाँ, ब्लड प्रेशर की जो हाइपरटेंशन की जो बिगेस्ट कॉम्प्लिकेशंस हैं उनमें सबसे ज्यादा जो कॉमन है वो तो स्ट्रोक है, यानी कि फालिज, उसके बाद हार्ट अटैक यानी कि दिल का दौरा, उसके अलावा ये गुर्दों की तकलीफ कर सकती है जिसको क्रॉनिक किडनी डिजीज कहते हैं, उसके अलावा ये आंखों में बिनाई का खराबी कर सकती है, ये अंधापन कॉज करने की वन ऑफ द लार्जेस्ट वजूहात में से एक है।
1: अच्छा।
2: तो ये तो इसकी चार मेन कॉजेज हैं, लेकिन इसके अलावा ये है कि ब्लड प्रेशर और क्या कॉम्प्लिकेशंस कर सकता है, कि एक बहुत इंपॉर्टेंट कॉम्प्लिकेशन हार्ट फेलियर है, जिसके बारे में बहुत ज्यादा लोग बात नहीं करते। अगर ब्लड प्रेशर बहुत ज्यादा देर तक खराब रहे, सालों के हिसाब से अगर वो मरीज का ब्लड प्रेशर बहुत तेज रहता है, तो आप ऑटोमेटिकली आपके दिल को बहुत ज्यादा काम करना पड़ रहा है। तो जस्ट लाइक जैसे आप जिम में एक्सरसाइज करते हैं और अपने बाइसेप्स की ट्रेनिंग करते हैं, तो आप रोज एक ही एक्सरसाइज को बार बार करते जा रहे हैं, वेट्स उठाई जा रहे हैं, तो आपके बाइसेप्स ग्रो करने लग जाएंगे। तो दिल भी एक पट्टा है, जब उसको बहुत ज्यादा काम करना पड़ रहा है तो अल्टीमेटली उसका साइज बढ़ना शुरू हो जाएगा, वो सूजना शुरू कर देगा, फूलना शुरू कर देगा, और एक टाइम ऐसा आएगा कि जब उसकी इफेक्टिव जो उसकी कॉन्ट्रैक्शन है यानी कि उसका जो सुकड़ना है वो इफेक्टिव नहीं रहेगा, जिसकी वजह से वो बाजाहिर तो कॉन्ट्रैक्ट कर रहा है, बाजाहिर तो वो आपको फड़कता हुआ नजर आ रहा है, लेकिन उसकी रिलैक्सेशन, उसकी कॉन्ट्रैक्शन की क्वालिटी वो नहीं है, जिसकी वजह से पेशेंट को हार्ट फेलियर में जाना शुरू कर देते हैं, उनको सांस चढ़ना शुरू हो जाता है और जिस्म पे सोजिश वगैरह आने लग जाती है।
1: अच्छा।
2: तो ये एक ऐसी कॉम्प्लिकेशन है जो बहुत देर बाद जाके ब्लड प्रेशर में आती है, लेकिन हमारे मुल्क में ब्लड प्रेशर की वजह से हार्ट फेलियर की तादाद बहुत ज्यादा बढ़ती जा रही है।
1: That's very important,
2: alarming, yes.
1: Alarming. Important and alarming. Sir, अच्छा आप क्योंकि कार्डियोलॉजिस्ट हैं और आप साथ में फिजियोलॉजिस्ट हैं और आप कंसल्टेंट भी हैं, आप ये जो खतरात हैं आपने किस हद तक हमारे पाकिस्तान में, क्योंकि बिकॉज पाकिस्तान में आप इस टाइम जो है वो इस अच्छे लेवल पे हैं, बहुत जबरदस्त लेवल पर हैं, तो आपने कितना इस डैमेज को पाकिस्तान में बढ़ते हुए देखा है?
2: अच्छा, इसकी मिसाल मैं इस तरह दे सकता हूँ कि हम देख रहे हैं कि लास्ट 15-20 ईयर्स में जब से मोबाइल बहुत आम हुआ है, जब से लोगों के पास बहुत ज्यादा ये गाड़ी वगैरह आ गई है और टीवी और इस तरह की चीजें, कंप्यूटर्स ये बहुत जब से आम हुए हैं, तो हमने देखा है कि लोगों का बैठे रहने का जो टाइम था वो बहुत ज्यादा बढ़ गया है, रेस्ट पे बहुत ज्यादा है हम लोग, जिसकी वजह से लाइफ स्टाइल सेडेंटरी होता जा रहा है, और उसकी वजह से हम देख रहे हैं कि लोगों में ओवरवेट होते जा रहे हैं। तो इसकी वजह से क्या प्रॉब्लम आती है कि पेशेंट्स में एक बीमारी आना शुरू हो जाती है, उसको हम कहते हैं मेटाबॉलिक सिंड्रोम। मेटाबॉलिक सिंड्रोम का मतलब यह है कि आपके पेट की चर्बी जब एक खास हद से ज्यादा बढ़ेगी तो आपका कोलेस्ट्रॉल बढ़ जाएगा, आपका ब्लड प्रेशर बढ़ जाएगा और आपकी शुगर बढ़ जाएगी, और ये तीनों चीजें मस्नूई तरीके से बढ़ रही हैं। इसका मतलब ये नहीं है कि ऐसे मरीज को ब्लड प्रेशर है या ऐसे मरीज को शुगर है, उसकी पीछे कॉज मेटाबॉलिक डिजीज है। तो अगर आप मेटाबॉलिक डिजीज को ठीक कर लेते हैं, अगर उसका वजन उतार लेते हैं, उसका लाइफस्टाइल ठीक कर देते हैं, तो ये तीनों चीजें गायब हो जाती हैं, और इसकी वजह से फिर मरीज को कोई उसकी मेडिसिन भी इस्तेमाल नहीं करनी पड़ती। तो इस वजह से हम देख रहे हैं कि लास्ट 10-15 ईयर्स में पाकिस्तान में फैटी लिवर, हाइपरटेंशन और डायबिटीज इसका बहुत ज्यादा सर्ज आया है, एक किस्म की एपिडेमिक की सूरत इख्तियार करता जा रहा है। और आई थिंक इसके लिए गवर्नमेंट लेवल पे, मास लेवल पे बहुत ज्यादा अवेयरनेस की जरूरत है।
1: Exactly.
2: जिस तरह आज हम ये शो कर रहे हैं, इस तरह के मल्टीपल शोज रेगुलर बेसिस पे होने चाहिए।
1: Exactly.
2: टीवी का मीडियम, प्रिंट मीडियम और रेडियो मीडियम, इसको यूज करके जितनी ज्यादा हम अवेयरनेस लोगों तक पहुंचा सके, आई थिंक वो कम है।
1: That's wonderful. अच्छा सर, आप जैसे कि डायबिटोलॉजिस्ट हैं, हमें थोड़ा सा इस बारे में भी बताइए कि ये जो हाई ब्लड प्रेशर है, शुगर जो है, वो एक साथ बहुत ज्यादा पाए जाते हैं, डायबिटीज?
2: हाँ जी, तो इसमें यह कि ब्लड प्रेशर और शुगर आमतौर पे اکثر مریضوں میں اکٹھے دیکھتے ہیں ہم بہن بھائی سمجھ لیں آپ ان کو. لیکن ایک چیز سمجھنے کی ہے کہ بلڈ پریشر لمبے عرصے میں شوگر کاز نہیں کر سکتا, لیکن شوگر لمبے عرصے میں بلڈ پریشر کاز کر سکتی ہے. وہ کیسے؟ شوگر اگر خراب رہتی رہے الٹیمیٹلی وہ آپ کی خون کی شریانوں کو ڈیمیج کرنا شروع کر دیتی ہے. جب وہ خون کی شریانوں کو ڈیمیج کرے گی تو الٹیمیٹلی اٹ ول کاز ہائی بلڈ پریشر. تو بلڈ پریشر کو لیڈ کر سکتی ہے خراب شوگر. ہاں اگر ایک مریض کی شوگر پرانی بھی ہے اور وہ کنٹرول رہی ہے ہمیشہ تو لیس چانسز ہیں کہ اس کو بلڈ پریشر ہوگا. لیکن ایسا مریض جس کی شوگر بہت اچھی نہیں رہتی تو آگے جا کر کچھ سالوں کے بعد اس چیز کے این ممکن ہے یہ چیز کہ اس کو بلڈ پریشر کا سامنا کرنا پڑے.
1: مینس وائس ورسا ان دونوں کا تعلق ہے.
2: ایگزیکٹلی.
1: مطلب ایسا نہیں ہے کہ کسی کو ہائی بلڈ پریشر ہے تو وہ شوگر میں جا سکتا ہے.
2: ہاں وہ اس کے مشکل ہے چانس, لیکن اگر شوگر رہتی ہے بہت زیادہ اور کئی سالوں سے پرانی ہو گئی ہے تو وہ ڈائبٹیز وہ بلڈ پریشر کاز کر سکتی ہے.
1: بلڈ پریشر کاز کر سکتی ہے. اور اس کا بہت زبردست طریقہ سر نے ہمیں بتایا, ڈاکٹر وکاس ڈار, جو ڈاکٹر وکاس اشرف ڈار ہمارے ساتھ آج موجود ہیں FM 100 سے آپ لوگ لائیو یہ پروگرام سن رہے ہیں. انہوں نے کہا کہ آپ اس کو اپنے لائف سٹائل سے بہتر کر سکتے ہیں. دا مین تھنگ از لائف سٹائل. باقی دوائیاں تو میرے خیال میں سر بعد میں آتی ہیں.
2: دیکھیں آج کل بہت زیادہ شور شرابہ ہے, اب سوشل میڈیا پہ بھی دیکھتے ہیں, پیشنٹ سے بھی سنتے ہیں کہ دوائیوں کو لوگ کافی حد تک چھوڑنا چاہتے ہیں یا وہ لانگ ٹرم میڈیسن استعمال نہیں کرنا چاہتے یا اوور آل بہت زیادہ ابہام اور شک شبے ہیں لوگوں کے اندر دوائی کو لے کے. پہلا تو اس پہ میرا کوشچن ایک جنرل پاپولیشن سے یہ ہے کہ اگر آپ خود کچھ نہیں کریں گے تو آپ ڈاکٹر سے آئیں گے پاس آئیں گے تو وہ آپ ایکسپیکٹ کریں گے کہ وہ بھی کچھ نہ کرے. ڈاکٹر کے پاس صرف ایک ہتھیار ہے, وہ دوائی ہے. آپ اس کو اپنا مسئلہ بتائیں گے اور اگر وہ آپ کو میڈیسن نہیں دیتا تو ڈیفینیٹلی آپ آگے جا کے بیمار مزید ہوتے جائیں گے. ہاں آپ کا یہ مسئلہ, آپ کا کام ہے, پیشنٹ کا یہ کام ہے کہ جو ڈاکٹر اس کو لائف سٹائل کے بارے میں بتا رہا ہے وہ اس کو اس طرح اچھے طریقے سے امپلیمنٹ کرے اپنی لائف میں کہ وہ ڈاکٹر کو مجبور کر دے اپنی دوائی بند کرنے پہ. اگر میرا مریض مجھے آ کے کہتا ہے ڈاکٹر صاحب میری اس ہفتے میں 4 دفعہ شوگر لو گئی ہے تو اب مجھے بتائیں, میں اس کی دوائی بند کروں گا کہ یار تمہاری تو شوگر خود ہی تم کنٹرول کری جا رہے ہو تو میں تو میری دوائی کی ضرورت ہی نہیں ہے. لیکن اگر مریض ہر دفعہ آتا ہے اور اس کی 200 شوگر اور مزید اوپر گئی ہے تو اب میں اس کی دوائی بھی بند کر دوں اور اس کو کہوں تو اللہ کے آسرے پہ اب تمہیں اپنا بیڑا گرک کرنا ہے جتنا تو کرتا جا, تو اس طرح تو ہم نہیں کر سکتے. ٹھیک ہے, ہم نے تو لوگوں کی ہیلپ کرنی ہے. اس کے لیے دیکھیں جو بھی میڈیسن آتی ہے اگر کوئی ڈاکٹر آپ کو مشورہ دے رہا ہے میڈیسن کا تو یہ ذہن میں رکھیں کہ مریض کی بہتری میں ہی ڈاکٹر کی مشہوری ہے. ہم کبھی بھی آپ کو جان بوجھ کے ایسی دوائی نہیں کھلا سکتے جس کا ہمیں پتا ہے کہ اس کو آگے جا کے نقصان ہی ہوگا. ڈاکٹر جب آپ کو کوئی میڈیسن پرسکرائب کرتے ہیں تو اس کے پیچھے سالوں کی ریسرچ ہوتی ہے, سالوں کی اس کے اوپر پوری طرح اس کے سائیڈ افیکٹس, اس کے افیکٹس, اس کا جو بھی پازیٹو نیگیٹو ہے وہ ہم سمجھتے ہیں تو دوائی پرسکرائب کرتے ہیں. سیکنڈلی یہ کہ دوائی چھوڑنا لمبے عرصے میں کھانا دوائی کھانی چاہیے یا نہیں کھانی چاہیے, میرا ایک بینگ اے مسلم چھوٹا سا ایک کانسیپٹ میں نے بنایا ہوا ہے کہ ایسی بیماریاں جو پوری زندگی آپ کے ساتھ رہیں گی جیسے شوگر ہے, بلڈ پریشر ہے, دل کی تکلیف ہے, فالج ہے, میرا نہیں خیال کہ ان کا علاج دوائی ہو سکتی ہے. اگر ان کا علاج صرف دوائی ہے تو پھر یہ بیماریاں اللہ ہمیں فارماسیوٹیکل کمپنیوں کے لیے دے رہا ہے, انہی کا فائدہ ہے, ہمارا تو کوئی فائدہ نہیں ہے. لیکن ان بیماریوں کا علاج مریض کے اندر تبدیلی, اپنے اندر تبدیلی ہے. جب انسان اپنے اندر تبدیلی کرتا ہے تو اللہ اس کو شفا دیتا ہے. ورنہ آپ دیکھیں اگر آپ 100 مریض دیکھتے ہیں, 100 کے 100 مریض ہیں ان کو شوگر ہے, ایک مثال ہے, 50 مریض ایسے ہیں جن کی شوگر بہت اچھی کنٹرول ہے میڈیسن سے اور 50 ایسے ہیں جن کی کنٹرول نہیں ہے, تو دوائیاں تو وہی ہیں جو سب کو مل رہی ہیں, آپ کو مارکیٹ میں وہی میڈیسن اویلیبل ہیں, کوئی اسپیشل میڈیسن تو ہے نہیں. تو اگر 50% لوگ ٹھیک ہیں اور 50% ٹھیک نہیں ہے, اس کا مطلب ہے فرق مریض میں ہے. 50% پیشنٹس خود کوشش کر رہے ہیں,
1: ڈاکٹر کو آ کے وہ مجبور کرتے ہیں کہ وہ جادو چھڑی گھما دے. اور ہم نے جی اتنا عرصہ کھایا اور آپ لوگ ساتھ میں اپنی لائف سٹائل کو چینج ہی نہیں کر رہے, مجبور کرتے ہیں آپ کہ جو ڈاکٹرز ہیں وہ آپ کو ہیوی ڈوزز دیں.
2: ہمارے پاس اس کے علاوہ ہتھیار ہی نہیں ہے, کیا کر سکتے ہیں اس کے لیے.
1: مطلب ایک سمپل سا طریقہ ہے, ہماری عوام میرے خیال میں اتنا سوشل میڈیا نے ترقی کر لی ہے کہ ہم لائف سٹائل دوسرے کا دیکھ کے سٹینڈرڈ ہائی کرنے کی کوشش کر رہے ہیں, بٹ وی آر ناٹ موونگ آن دا سائڈ کہ ہمیں جو ہے وہ اپنی باڈی کو لے کے بھی, مطلب اس نے یہ دوائی کھائی تو میں بھی.
2: یس, اور میں اس آپ کے پلیٹ فارم سے ایک اور چیز شیئر کرنا چاہوں گا لوگوں سے کہ ہماری ایک نیچر بنتی جا رہی ہے کہ ہم ایزی سولوشنز ڈھونڈتے ہیں.
1: Exactly.
2: ایک چیز یاد رکھیں, مشکل چیز کا آسان حل نہیں ہوتا. اگر آپ کو کوئی بندہ آسان بتا رہا ہے کوئی حل تو یاد رکھیں کہ وہ فراڈ ہے. جس طرح ہم سوشل میڈیا پہ دیکھتے ہیں کہ عجیب و غریب قسم کے سالٹس, عجیب و غریب قسم کے فارمولاز, اور ان کی کوئی ریسرچ نہیں ہے, اس کے اوپر سائیڈ افیکٹ پروفائل نہیں پتا, لیکن اس کو کھانے میں مریض بالکل ایک سیکنڈ نہیں لگاتے کیونکہ उनको ये लग रहा होता है कि मैं ये गोली एक महीना दो महीने खाऊंगा, ये ताकत की दवाई खाऊंगा, मैं बिल्कुल ठीक हो जाऊंगा. तो वो चोर रास्ता ढूंढ रहे हैं उसमें. लेकिन ऐसी मेडिसिन जिसपे सालों की रिसर्च है और वो मेडिसिन के ऊपर लिखा हुआ है कि इसके साइड इफेक्ट्स क्या हैं, इसका मतलब है कि वो कंट्रोल्ड एनवायरमेंट में बनाई गई है और उसके ऊपर प्रॉपर रिसर्च की गई है. ऐसी दवाई को खाने से पहले मरीज हजार दफा सोचता है, लेकिन ऐसी दवाई जिसका कोई अता पता नहीं है, उसको खाने से पहले कोई नहीं सोचता.
1: जिसमें आजकल स्किन के भी बहुत यस आप कोलेजन खाएंगे हो जाएगा वो जाएगा. आई एम नॉट गोइंग ऑन दिस साइड, बट ये एक बहुत इंपॉर्टेंट नुकता है कि हमें हर टाइम ये जो है इन्फ्लुएंसर्स जो है वो हमें ये दिखा रहे होते हैं कि आप ये खाएंगे हो जाएगा आपका कोलेजन. सर इन सारी चीजों का क्या इफेक्ट पड़ता है आपकी हाई ब्लड प्रेशर पे, आपकी बॉडी के अंदर?
2: हाँ एग्जैक्टली. देखें, एक तो ये है कि हर विटामिन हर पेशेंट के लिए नहीं है.
1: वाइटामिन
2: ठीक है, हर मरीज हर तरह की विटामिन नहीं खा सकता.
1: नहीं खा सकता.
2: विटामिंस जो आई थी जब मार्केट में, जब लॉन्च हुई थी एक जमाने में, तो विटामिंस की एक स्पेसिफिक वजह थी कि जिन लोगों में किसी खास मिनरल या विटामिन की डेफिशिएंसी है, कमी है, तो आप उनको प्रिस्क्राइब करें फॉर अ सर्टेन पीरियड ऑफ टाइम और फिर देखें दोबारा टेस्ट करवा के, अगर लेवल्स पूरे हैं देन दे डोंट नीड इट. अगर आप अपनी डाइट में सब्जियां, फल, चिकन, मछली, गोश्त, दालें, चने, अंडे, दूध, दही सब कुछ खा रहे हैं, तो अल्लाह ने ये सारी विटामिन इन खुराक में डाली हुई है. अगर आप वो सब कुछ खा रहे हैं तो फिर अलग से विटामिन खाने का क्या मकसद है, ये आज तक मुझे समझ नहीं आया. हाँ, ऐसे पेशेंट्स जो कैंसर के पेशेंट्स हैं या कोई बहुत ज्यादा बीमारियों में मुबतला है और उनमें उनकी नॉर्मल डाइट खत्म कर दी गई है, तो उन लोगों में तो समझ आती है बात, उनमें तो डेफिनेटली लेनी चाहिए. लेकिन हर बंदा ही ताकत की दवाई खा रहा है ये सोच के कि शायद मैं खा के सुपरमैन बन जाऊंगा, लेकिन ऐसा कुछ भी नहीं है. उसकी वजह से न्यूट्रास्यूटिकल फार्मा जो इंडस्ट्री है वो बहुत ज्यादा ग्रो करती जा रही है और उसमें कुछ कंपनीज तो बहुत अच्छा काम कर रही है, लेकिन बहुत सारी कंपनीज ऐसी हैं जो कोई उनके पीछे रिसर्च नहीं है, बस वो मुंह उठा के दवाइयां बेच रहे हैं और वो वाकई एक न्यूसेंस है.
1: बिल्कुल सर, बहुत जबरदस्त आज की जो गुफ्तगू है वो नए अंदाज में हम लोग कर रहे हैं. ऑलरेडी हम डॉक्टर वकास अशरफ डार के साथ पहले प्रोग्राम कंडक्ट कर चुके हैं डायबिटीज के ऊपर, बट डायबिटीज का इतना ज्यादा जो रुझान हो गया उसमें ये सारी चीजें, ये सारे फैक्टर्स जो मौजूदा हैं, जो फिनोनिमा बन चुके हैं, मेरे ख्याल में मुझे लगा कि इस चीज को डिस्कस करना बहुत अहम है, बहुत जरूरी है. बिकॉज सर ने जो बात की है, डॉक्टर वकास अशरफ डार हमारे साथ मौजूद हैं, वो कहते हैं कि हर इंसान की बॉडी जो है, सबसे पहले हमें ये एक्नॉलेज करना बहुत जरूरी है कि हर इंसान की बॉडी नेचर वाइज डिफरेंट
2: है. एग्जैक्टली.
1: मतलब जो चीज मैंने खा ली वो दूसरा कोई खाए उसको सूट ना करे, ये बिल्कुल 100% करेक्ट है कि भाई उसको वो ना करे. अल्लाह ने हर इंसान को मुख्तलिफ पैदा किया है.
2: मैं एक और एग्जाम्पल आपसे शेयर करता हूँ, ये आजकल बहुत कॉमन एग्जाम्पल है. अक्सर जो डॉक्टर्स शुगर का इलाज कर रहे हैं वो इस चीज को जानते होंगे कि अक्सर पेशेंट आके आपको कहेगा, डॉक्टर साहब मैंने एक नई दवाई ढूंढ ली है और मेरी मदर की या मेरी फादर की शुगर जबरदस्त कंट्रोल हो गई है. वो दवाई कौन सी है? वो चाइना की दवाई है. ठीक है, अब मजे की बात यह है कि वो जो चाइनीज मेडिसिन जिसको कहा जा रहा है उस पर सिर्फ चाइनीज लिखी हुई है, दवाई वो वही है जो शुगर की इस्तेमाल की जा रही है. तो इस तरह का फ्रॉड लोगों के साथ, जाहिर है लोगों की भी इतनी अवेयरनेस नहीं है उस बारे में, तो हम टोटली लोगों को भी ब्लेम नहीं कर सकते. ये ओवरऑल आई थिंक गवर्नमेंट का काम है, ड्रैप का काम है कि वो क्रैकडाउन करे, वो देखे कि किस तरह की मेडिसिन प्रिस्क्राइब की जा रही है और कैसे मिल रही है.
1: रिस्पॉन्सिबिलिटी है सर.
2: बिल्कुल है. अपनी सेहत की हिफाजत हमारी अपनी जिम्मेदारी है, किसी की जिम्मेदारी और नहीं है.
1: किसी की जिम्मेदारी नहीं है. हमें सबसे पहले इस चीज की ऑथेंटिकेशन करनी चाहिए, हमें हर चीज को ऑथेंटिकेटेड इस्तेमाल करना चाहिए, क्योंकि सेहत जिंदगी एक ही दफे मिलती है. सर ये गुर्दों की बीमारी का जो सबब बनता है, फालज का आपने कहा सबब बन सकता है, हाई ब्लड प्रेशर आंखों की बीमारी का सबब बन सकता है, तो ये तीनों हम एक साथ इसलिए डिस्कस करना चाहते हैं क्योंकि आपने तीनों पहले बता भी दिए. तो हाई ब्लड प्रेशर से कितने परसेंट जो है, अब हम फर्दन पूछेंगे अलग अलग से कि कितने परसेंट चांस है कि आपके गुर्दे फेल हो सकते हैं, कितने परसेंट चांस है कि आपको फालिज स्ट्रोक हो सकता है, और आंखों की बिनाई जो है या उसकी डिफरेंट जो बीमारियां हैं मुख्तलिफ वो लग सकती.
2: देखिए, जो स्टैटिस्टिकली अगर बात की जाए तो ब्लड प्रेशर के साथ जो बीमारी सबसे ज्यादा कॉमन है उसमें नंबर वन पे स्ट्रोक है और हार्ट अटैक है. तो हम ये तो पिन पॉइंट नहीं कर सकते कि एक साल में कितने लोगों को ब्लड प्रेशर की वजह से हार्ट अटैक होगा, लेकिन इस पे बहुत ज्यादा डेटा मौजूद है कि ऐसे मरीज जिनका ब्लड प्रेशर अनकंट्रोल रहता है उनको, उनमें से बेशतर मरीजों को, देखिए अगर मेरा ब्लड प्रेशर खराब रह रहा है तो जरूरी नहीं कि मुझे हार्ट अटैक ही होना है, ये जरूरी नहीं है. जाहिर है इसमें डिफरेंट फैक्टर्स भी आ जाते हैं, लेकिन मेरी प्रोबेबिलिटी बढ़ती जाएगी, मेरे चांसेस बढ़ते जाएंगे कि मैं उस तरफ जा सकता हूं. اسی طرح ایسے لوگ جو سموکنگ کر رہے ہیں، سگریٹ نوشی کا استعمال کر رہے ہیں، ان کا وزن زیادہ ہے اور پلس ان کو بلڈ پریشر ہے، تو ان کی پرابیبلٹی بڑھ جاتی ہے بہت، ان کے ریسک فیکٹرز بڑھ گئے ہیں تو ان میں زیادہ چانس ہے کہ ان کو دل کی تکلیف ہوگی. لیکن ایک ایسا مریض ہے جس کو بلڈ پریشر تو ہے لیکن اس نے اپنا ویٹ مینٹین کیا ہوا ہے، وہ سگریٹ نہیں استعمال کر رہا، وہ کوئی اور نشہ ور چیز نہیں لے رہا، وہ اپنے ویٹ کا، ڈائٹ کا، ہر چیز کا خیال کرتا ہے، جو تھوڑی بہت میڈیسن پرسکرائبڈ ہے اس کو ٹائم پہ لے رہا ہے، تو اس کی پرابیبلٹی کم ہوتی جائے گی. ٹھیک ہے، الٹیمیٹلی فائنل ڈیسیجن تو اللہ کا ہے، ہم اس سے تو ڈینائی نہیں کر سکتے، لیکن ہم اپنی قسمت میں کہتے ہیں نا کچھ چیزوں کا فیصلہ انسان خود کرتا ہے. تو آپ اپنی جو سڑک ہے، اپنا پاتھ وے ہے، وہ تو آپ نے خود چوز کرنا ہے. اگر آپ اسلام آباد جانا چاہ رہے ہیں تو آپ ملتان کی ڈائریکشن میں جائیں گے تو آپ اسلام آباد نہیں پہنچیں گے. تو اس لیے آپ نے یہ دیکھنا ہے کہ میں اوور آل اپنے لائف سٹائل میں کیا کیا چیزیں امپروو کر سکتا ہوں جس کے ساتھ مجھے کوئی بھی بیماری ہونے کا چانس کم ہو جائے. جس طرح اکثر لوگوں کو دل کا دورہ ہوتا ہے تو وہ کہتے ہیں جی مجھے تو بلڈ پریشر بھی نہیں، مجھے تو شوگر بھی نہیں، میری تو کسی کو بھی فیملی میں نہیں ہے. تو ون آف کوئی آڈ ایگزامپلس آپ کو مل سکتی ہیں، اس میں بھی ظاہر ہے کوئی نہ کوئی وجہ ہمیں مل جاتی ہے کہ ان کو کیوں دل کی بیماری ہوئی ہے، لیکن یہ چیز کو آپ جنرلائز نہیں کر سکتے. ہر انسان ڈفرنٹ ہے، ہر انسان کی وراثت ڈفرنٹ ہے، ہر انسان کے رسک فیکٹرز ڈفرنٹ ہیں، تو اس لیے انڈیویجلائزڈ جب ایک پلان بنا کے چلا جاتا ہے ڈاکٹرز کی طرف سے تو اس کے ساتھ مریض کو زیادہ بہتر فائدہ ہوتا ہے.
1: بہت خوب جی، بہت زبردست آپ لوگ پروگرام سن رہے ہیں. ہائپر ٹینشن ٹاک ہو رہی ہے 2026 ورلڈ ہائپر ٹینشن ڈے، کنٹرولنگ ہائپر ٹینشن ٹوگیدر، اسٹے ٹیون ایف ایم 100 پاکستان لاہور اسٹیشن سے آپ سن رہے ہیں جی. آج بات ہو رہی ہے ایٹکو کے تعاون سے، اور ایٹکو جو ہے، ایٹکو نے بہت زبردست پروگرام کنڈکٹ کروایا ہے جس میں آج ہم بات کر رہے ہیں جی خاموش قاتل ہے ہائپر ٹینشن. جی ہاں بالکل، ہائپر ٹینشن جو ہے وہ خاموش قاتل کے طور پر جانا جاتا ہے، اور اس کے لیے آج ہمارے ساتھ موجود ہیں پاکستان کے انتہائی معروف کارڈیالوجسٹ ڈاکٹر وقاص اشرف ڈار ایٹکو لیبورٹریز کے تعاون سے. آج کے پروگرام آپ سن رہے ہیں ہائپر ٹینشن ٹاک ہو رہی ہے، اویئرنیس پروگرام ہائی بلڈ پریشر پر. سر ہمیں یہ بتائیں کہ کیا ہم اس کو روک سکتے ہیں ہائی بلڈ پریشر کو؟
2: ہاں، پریونشن پہ ہم لاسٹ میسج کوشش کریں گے ہم پریونشن پہ دیں. دیکھیں بلڈ پریشر فار ایگزامپل، جس طرح آپ کے پروگرام کے شروع میں کہا تھا کہ بچوں میں ہم کس طرح کر سکتے ہیں، بچے نمک کھا رہے ہیں اور یہ اس طرح کی چیزیں. دیکھیں پریونشن آپ نے سنا ہوگا از بیٹر دین کیور، تو لائف سٹائل اگر ارلی اپنا ماڈیفائی کر لیا جائے، بہت شروع ایج میں بچوں کو آؤٹ ڈور فزیکل ایکٹیویٹیز کی عادت ڈالی جائے، ان کو کوئی نہ کوئی سپورٹس میں انگیج کیا جائے، بجائے اس کے کہ وہ ویڈیو گیمز کھیلتے رہیں، ان کو سپورٹس میں انگیج کیا جائے، آؤٹ ڈور ایکٹیویٹیز میں انگیج کیا جائے، اور گھر میں اوور آل ایک اچھا خوراک، ایک ہیلدی خوراک، ایک متوازن غذا کی ایک جسے کہتے ہیں نا ٹرینڈ رکھا جائے کہ اگر ماں باپ بھی وہی کھانا کھا رہے ہیں، بچے بھی وہی کھا رہے ہیں، اور سب لوگ ایک طرح کی خوراک کھا رہے ہیں جس میں بہت زیادہ چکنائی کا استعمال نہیں ہے، بہت زیادہ نمک کا استعمال نہیں ہے، اور اوور آل بچوں کی جو ہیبٹس ہیں، ان کا ایکٹیو ٹائم وہ زیادہ ہے، تو آپ ڈیفینیٹلی اس کو پریونٹ کر سکتے ہیں. ہم بہت سے کیسز میں ہمیں بلڈ پریشر کی دوائیاں بند کرنی پڑتی ہیں، بہت سے کیسز میں بلڈ پریشر کی دوائیاں بہت کم کر دیتے ہیں، ہم ریڈیوس کر سکتے ہیں، لیکن یہ تبھی ممکن ہے جب یہ دونوں چیزیں سائڈ بائی سائڈ، ہینڈ ان ہینڈ چلیں گی. اکیلے ڈاکٹرز، اکیلے مریض کچھ نہیں کر سکتے، جب یہ کمبائن کر کے آپ ایک ایفرٹ اپنا بھی پٹ ان کرو گے، ڈاکٹر بھی پٹ ان کریں گے، تو ہی اس کی بیٹر کیور بھی ممکن ہے. اور اگر پیشنٹس شروع دن سے اپنا، جو ہم سارے لوگ ہیں، اگر ہم اپنا شروع دن سے ایک اچھا لائف سٹائل مینٹین کرتے ہیں، اپنی خوراک اچھی رکھتے ہیں اور سگریٹ نوشی، شراب نوشی، اس طرح کی چیزوں سے بچتے ہیں، تو ڈیفینیٹلی لمبے عرصے میں ہم اس کو پریونٹ کر سکتے ہیں.
1: یا اس کو ہم جیسے کہتے ہیں نا، ہم یہاں پہ ہے کہ کتنی دیر تک کنٹرول کر سکتے ہیں. دیکھیں
2: ود ایج 60-70 ایج میں پہنچ کے ہر ایک کا بلڈ پریشر آہستہ آہستہ اوپر آ جاتا ہے، اس کو ہم اوائڈ نہیں کر سکتے. وراثتی طور پہ اگر آپ میں ٹرانسفر ہو سکتا ہے، ہم اس کو اوائڈ نہیں کر سکتے، لیکن ہم اس کو لٹکا سکتے ہیں اگر ارلی لائف اسٹائل ماڈیفکیشن کر دی جائیں. تو اگر 30 ایئرس کی ایج میں بلڈ پریشر آنا تھا، ہو سکتا ہے آپ 50 کی ایج تک میڈیسنس کے بغیر اس کو خود سے کنٹرول کر لیں.
1: دیٹس ونڈرفل. ڈاکٹر وقاص اشرف ڈار ہمارے ساتھ موجود تھے آن دا ورلڈ آف ہائپر ٹینشن ڈے 2026. ایٹکو از پراؤڈلی پریزنٹنگ ا پبلک اویئرنیس پروگرام آن ہائی بلڈ پریشر ان کولابوریشن ود پاکستان کارڈک سوسائٹی دا ہائپر ٹینشن لینس. سر آپ کا بہت بہت شکریہ، ایٹکو کا بہت بہت شکریہ. آج ایرم شہزادی کو دیجیے اجازت، اپنا رکھیے خیال، پھر ملیں گے زبردست پروگرام کے ساتھ. اللہ حافظ.
0: کراچی، لاہور، اسلام آباد، حیدرآباد، راہیم یا خان، ملتان، آبد آباد، گجرات، جیلم، اکراس پاکستان، دس از ایف ایم 100.
3: کب تک میری قربانی کے لیے تم در در کی ٹھوکریں کھاتے رہو گے؟ ابھی جیز کیش ایپ پر آؤ اور قربانی کرو آرام سے گھر بیٹھے، کیونکہ ڈیجیٹل قربانی کے لیے جیز کیش ہے نا.
4: किसी भी इंसान के लिए सबसे अहम होती है उसकी सेहत।
5: किसी भी शख्स को देख के उसकी सेहत के बारे में अंदाजे ना लगाएं।
6: जी हाँ, मुझे भी लोग मोटी कहते हैं, मगर ऐसा नहीं कि मैं बहुत खाती हूँ।
5: हम बिना किसी तहकीक के बस बातें बनाने का फन जानते हैं। सामने वाले पर क्या गुजरी हमें से क्या।
6: मोटापा एक बीमारी है, सिर्फ मीठा ना खाने से खत्म नहीं होगी। अपना BMI चेक करवाएं,
4: यानी अपने वेट को अपनी हाइट की मुनासिबत से जांचें, वेट से आगे का सोचें।
7: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
8: इस क्रिकेट सीजन इजी पैसा दे रहा है ब्रांड न्यू होंडा सिटी। बस 15 दिन तक अपने इजी पैसा अकाउंट में 2,50,000 का बैलेंस मेंटेन करो और लकी ड्रॉ में जीतो ब्रांड न्यू होंडा सिटी। सिर्फ यही नहीं, 1,00,000 का बैलेंस मेंटेन करने पे हासिल करो इलेक्ट्रिक बाइक्स, आईफोन्स और आईपैड्स जीतने का मौका। इजी पैसा डिजिटल बैंक, इजी वाला बैंक।
9: तुम कभी ना झुके मगर इस वजन के आगे तुम्हारे जिस्म ने ही तुम्हें थकाया। तुम हर महफिल की जान हो मगर तुम्हारे अंदर खाने का शोर तुम्हें परेशान कर देता है। हर गोल तक पहुंचने की भूख है मगर सिर्फ जिस्म ने उस रफ्तार का साथ न दिया।
10: ओबेसिटी आहिस्ता आहिस्ता बढ़ने वाली एक सीरियस और क्रॉनिक मेडिकल कंडीशन है, इसमें आपकी कोई गलती नहीं।
11: लिव लाइटर, हैव अ वेट मैनेजमेंट कन्वर्सेशन विद योर डॉक्टर टुडे।
12: सिवान स्टोन, एक ऐसा प्रोग्राम जो गुज़श्ता 17 साल से FM 100 के लिसनर्स के लिए पेश किया जा रहा है, जिसमें माहिर इल्मे नजूम डॉक्टर जलील असलम सितारों और पत्थरों की रोशनी में लोगों के मसाइल का हल पेश कर रहे हैं। हर जुम्मे की रात 7 बजे से 8 बजे तक FM 100 लाहौर से सुनना न भूलिएगा। आप डॉक्टर जलील को यूट्यूब पर देखने के लिए सब्सक्राइब करें। डॉक्टर जलील असलम ऑफिशियल, बराए रब्ता 0333-555-0011।
3: जब तक मेरी कुर्बानी के लिए तुम दर दर की ठोकरें खाते रहोगे, अभी जैस कैश ऐप पर आओ और कुर्बानी करो आराम से घर बैठे, क्योंकि डिजिटल कुर्बानी के लिए जैस कैश है ना।
0: This program is brought to you by
13: Hyundai Laya hai Elantra 1.6 Special Edition. Price, sirf 64,49,000.